0: FM 92.9 और केबल नेट 88.9 पर ये रेडियो आपकी आवाज है।
1: FM 92.9 और केबल नेट 88.9 पर ये रेडियो आपकी आवाज है। हमारे स्टूडियो का डायरेक्ट फोन नंबर है 39 29 71 04। एक दफा से फिर सुन लें, 39 29 71 04। नियत खाव नियत चू इन हल्फियास नल्फिया। हम अपने प्रोग्राम का बाकायदा आगाज अल्लाह ताला के पाक कलाम से करते हैं।
2: أعوذ بالله من الشيطان الرجيم
3: پناہ مانگتا ہوں میں اللہ کی شیطان مردود سے
2: بسم اللہ الرحمن الرحیم
3: شروع اللہ کے نام سے جو بڑا مہربان نہایت رحم والا ہے۔
2: قل یا ایھا الکافرون
3: اے پیغمبر ان منکران اسلام سے کہہ دو کہ اے کافرو
2: لا اعبد ما تعبدون
3: جن بتوں کو تم پوچھتے ہو ان کو میں نہیں پوچھتا
2: ولا انتم عابدون ما اعبد
3: اور جس خدا کی میں عبادت کرتا ہوں اس کی تم عبادت نہیں کرتے
2: ولا انا عابد ما عبدتم
3: اور میں پھر کہتا ہوں کہ جن کی تم پرستش کرتے ہو ان کی میں پرستش کرنے والا نہیں ہوں
2: ولا